0: हाँ जो मर्द और औरतें और बच्चे बेबस हैं कि ना तो कोई चारा कर सकते हैं और ना रास्ता जानते हैं।
1: فَأُولَئِكَ عَسَى اللَّهُ أَن يَعْفُوَ عَنْهُمْ وَكَانَ اللَّهُ عَفُوًّا غَفُورًا
0: قریب ہے کہ خدا ایسوں کو معاف کر دے اور خدا معاف کرنے والا اور بخشنے والا ہے۔ وَمَن

0: یہ آواز ہے لاہور کی، یہ آواز ہے یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: ویلکم بیک ٹو ایف ایم 92.6 یو سی پی کی دنیا۔ آپ کا میزبان علی حسن آپ خدمت میں حاضر ہوں۔ آج ہمارے ساتھ موجود ہیں کیوان، اور پروگرام امید نو میں ہم گفتگو کر رہے ہیں پرسنالٹی ٹریٹس پہ۔ تو کیوان، میں آپ سے جاننا چاہوں گا کہ تمام بزنسز کرنے کے بعد، ٹریڈنگ کرنے کے بعد، کتابوں کو پڑھنے کے بعد، آپ پرسنالٹی کے بارے میں کیا کہنا چاہیں گے کہ پرسنالٹی کیا ہے، پرسنالٹی کو بہتر کیسے کیا جاتا ہے، اور پرسنالٹی ایکچولی آپ پہ کتنا اثر رکھتی ہے؟
2: سب سے پہلے تو میں نے شروع میں بتایا کہ بیہیویئر ہی آپ کی پرسنالٹی ہی ہے، آپ کے رویوں کے مجموعے کو آپ کی پرسنالٹی کہا جاتا ہے۔ اب وہ آپ کی اپنی بن چکی ہے۔ انسان کی خصلت کبھی نہیں بدلتی، لیکن فطرت انسان کی بدل جاتی ہے ٹائم بائی ٹائم۔ خصلت انسان کی جیسا وہ ہے، جیسے جس علاقے میں رہتا ہے وہ ویسے کا ویسا ہی رہے گا، وہ انسان کبھی نہیں بدل سکتا۔ لیکن انسان کی جو فطرت ہے وہ ٹائم بائی ٹائم بدل سکتی ہے، وہ امپروو ہو سکتی ہے، جس کو آپ پرسنالٹی بھی آپ کی کہہ سکتے ہیں۔ اس کے لیے آپ کو اپنی روٹین سیٹ کرنی پڑے گی، اگر آپ کو اپنا ایم سیٹ کرنا پڑے گا کہ ڈریمز نہیں دیکھنے، ڈریم کبھی پورے نہیں ہوتے، لیکن اگر آپ نے اپنا ایک ایم سیٹ کیا ہے وہ آپ کا پورا ہوگا، کہ میرا یہ ہدف ہے، میں نے اس ہدف کو پورا کرنا ہے، اور اسی کی تگ و دو میں لگ جائیں گے نا، تو وہ آپ کا انشاءاللہ ضرور پورا ہوگا۔ اور آپ کہتے ہیں کہ میں اللہ سے بڑے سچے دل سے مانگتا ہوں، مجھے اللہ عطا کیوں نہیں کرتا، گلہ کرتے ہیں، شکوا کرتے ہیں پھر، لیکن اگر آپ اللہ تعالیٰ سے سچے دل سے مانگو گے نا، یہ آزمائی بات اللہ تعالیٰ عطا کرتے ہیں، لیکن وہ پختہ دلی ہونی چاہیے، وہ سچے دل سے مانگنا چاہیے، اور یہ سوچو کہ ہاں بھائی اللہ تعالیٰ کے ذمے لگا دیا، اب یہ ہو جائے گا۔ یہ نا امیدی نہیں کرنی کہ کہو کہ نہیں ہوگا، اب میں کیا کروں، مجھے لگتا نہیں۔ اگر صرف یہ سوچ میں بھی آ گیا نا، تب وہ تبھی وہ آپ کا کام نہیں ہوگا۔ بس یہ سوچ لو پختہ دلی سے کہ میرا کام یہ ہوگا، اب یہ کام ہو کے رہے گا، جو مرضی ہو جائے آپ کا وہ کام ہو جائے گا۔
1: پختہ دلی بے حد ضروری ہے، اور آپ اسی کے ساتھ ہمیں بتائیے گا کہ ڈیڈیکیشن کتنا ضروری ہے اپنے کام کے لیے۔
2: ڈیڈیکیشن، ہاں، پنکچوئل ہونا ضروری ہے، ڈیڈیکیٹ ہو جائیں کہ مجھے یہ کام کرنا ہے۔ اگر آپ کے دل میں وہ ڈیڈیکیشن ہے ہی نہیں، اگر آپ کو لگتا ہے کہ میں یہ کام نہیں کرنا، تو پھر وہ کام چھوڑ دو۔ لیکن اگر آپ لگ گئے اس کام کے اوپر کہ میں نے یہ اب کام کرنا ہے، تو پھر وہ کام پورا کرو، بیچ میں دھورا نہیں چھوڑنا کام، پھر وہ پورا کرو، پھر اگلے کام کی طرف بڑھو۔ یہ نہیں کہ اگر آپ ایک کام کر رہے ہو، بیچ میں ہی آپ نے دوسرا کام اسٹارٹ کر دیا، بیچ میں تیسرا کام، نہیں، ایک کام کرو، کمپلیٹ ہونے کی راہ پہ چلو، دوسرا کام پھر آپ بے شک اسٹارٹ کرو، لیکن وہ کمپلیٹ ہونے والا ہی ہو بس۔
1: ٹھیک ہے، مطلب درمیان میں سے جو نئے خیالات آتے ہیں، اور آج کل یہ سوشل میڈیا پہ بہت زیادہ ہے،
2: بہت زیادہ،
1: کہ ہم سکرولنگ کر رہے ہوتے ہیں تو بیٹھے بیٹھے ہم میڈیکل بھی کر چکے ہوتے ہیں، بیٹھے بیٹھے ہم جی انجینئر بھی کر لیتے ہیں، ہم سب کچھ ہی کر لیتے ہیں، اور ہم جو ہے نا وہ فیک موٹیویشنل سٹوریز کے پیچھے آج کل بڑا چل پڑتے ہیں۔ ہمیں شاید یہ بھی سکھایا جاتا ہے کہ کچھ سوچنا نہیں ہے، کچھ کرنا نہیں ہے، اور رسک لے لو۔ حالانکہ رسک کے پیچھے ایک مکمل ریسرچ ہوتی ہے۔ اگر آپ پریکٹیکلی اب اگر ریئل اسٹیٹ میں انویسٹ کرنے والے ہیں، تو آپ کبھی بھی ایک چھوٹی سی یوٹیوب یا ٹک ٹاک پہ ویڈیو دیکھنے کے بعد انویسٹ نہیں کر دیں گے، آپ کی ایک مکمل ریسرچ ہوگی، آپ کے پاس ایک مکمل ڈرا بیک ہوں گے کہ یار اگر میں نے یہ کیا تو اس کے پیچھے یہ ریزن ہوگا، اگر میں نے یہ کیا تو اس کے پیچھے یہ ریزن ہوگا، اور کس ایکسٹینٹ تک یہ رسک مجھے افیکٹ کرنے والا ہے، تو اس کے پیچھے یہ ہو سکتا ہے۔ تو آپ ہمیں بتائیے گا کہ اپنی پرسنالٹی کو امپروو کرنے کے لیے، اور ساتھ ہی ساتھ پروفیشنل لائف میں بہتری کے لیے، ریسرچ کتنا ضروری ہے؟
2: ریسرچ اتنی ہی ضروری ہے جتنا کھانا ضروری ہے کسی کام میں بھی۔
1: امیزنگ،
2: کیونکہ اگر آپ ریسرچ نہیں کر رہے، اگر آپ بغیر سوچے کچھ بھی کر رہے ہیں، فار ایگزامپل ٹریڈنگ ہی ہے، اگر آپ بغیر سوچے وہ بھی کر رہے ہیں نا، تو میں صحیح بتا رہا ہوں، آپ بہت برا پھنسنے والے ہیں پھر۔ اور آپ کا مزاج ہونا چاہیے، اگر آپ کی جو عادت ہے نا، وہی آپ کا اس عادت جو ہے وہ آپ کے مزاج کے ساتھ انٹر لنکڈ ہوتی ہے، اس کو بھی دیکھ کے چلنا چاہیے، اپنی عادتوں کو دیکھ کے چلنا چاہیے کہ میں یہ کام کر سکتا ہوں، میرے یہ روٹین میں یہ فٹ ہو سکتا ہے، پھر وہ کام کرو۔ کیونکہ فار ایگزامپل ٹریڈنگ اور ریئل اسٹیٹ کو ہم دو میجر چیزوں کو ہی لیتے ہیں، یہ دو، ٹریڈنگ آپ کو رات کی نیند آپ کی آرام کر دے گی، ریئل اسٹیٹ آپ کا دن کا سکون آرام کر دے گا، اور یہ میں سچ بات بتا رہا ہوں، ان کے ساتھ چلنا بڑا مشکل ہوتا ہے۔ اگر آپ دیکھیں سوشل میڈیا پہ، اگر آپ دیکھیں سوشل میڈیا، اگر آپ دیکھیں نا ریئل لائف میں، تو دو چیزیں چل رہی ہیں ایک ساتھ، ایک سوشل میڈیا لائف جو فیک لائف ہے پوری طریقے، کیونکہ اگر آپ سوشل میڈیا پہ دیکھ رہے ہو ہر انسان ہی خوش ہے، ہر آدمی خوش ہے۔ اگر آپ دکھی ہو تو آپ دکھی اسٹیٹس کیوں لگاؤ گے؟ یا تو آپ کسی کی سمپتی گین کرنا چاہ رہے ہو، آپ کو کسی کی سمپتی چاہیے تبھی آپ دکھی اسٹیٹس لگا رہے ہو، یا پھر آپ जिससे आप सिंपथी गेन करना चाह रहे हो वो आप ही के ग्रुप का बंदा है, ठीक है, उससे आप सिंपथी गेन करना चाह रहे हो, आप सैड स्टेटस लगा रहे हो, आप दुखी नहीं हो। अगर आप दुखी हो तो आप स्टेटस स्टोरीज वगैरह नहीं लगाते, ठीक है।
1: आज भी वो दौर है कि आप स्टेटस पे वो 2 से 3 लोगों को दिखा के आप स्टेटस लगाते
2: बिल्कुल क्लोज फ्रेंड्स पे जैसे इंस्टा पे लगते हैं,
1: बिल्कुल ऐसे ही है, क्लोज फ्रेंड्स पे जाके आप स्पेशली लगाते हैं।
2: हालांकि रियल लाइफ उससे बिल्कुल बरक्स है, बिल्कुल कोई इंसान किसी को कुछ नहीं बताता, क्योंकि इंसान एक बहुत अनप्रिडिक्टेबल है, इंसान बहुत अनप्रिडिक्टेबल है, आप नहीं बता सकते कि वो अगला उसका अगला मूव क्या होगा, कभी भी नहीं आप किसी का गैस कर सकते। हाँ, साइकोलॉजी के जरिए आप किसी का एनालाइज जरूर कर सकते हो, आप कुछ चीज़ें बिहेवियरिज्म को आप एनालाइज कर सकते हो, तो वरना आप किसी को नहीं बता सकते कि भाई ये आदमी क्या कर सकते हैं। आप
1: बिल्कुल एनालाइज करने और जज करने में जमीन आसमान का फर्क है, एनालाइज तो शायद किया जा सकता है, जज करना बहुत ज़्यादा मुश्किल हो जाता है। और जैसे आपने कहा कि शख्सियत बड़ी अनप्रिडिक्टेबल है, तो हमें नहीं पता होता कि आगे क्या होने वाला है।
2: जज करना मेरे ख्याल से बहुत ही गंदी चीज है, किसी को आप जज नहीं कर सकते, आप हो कौन किसी को जज करने वाले, आपकी क्या औकात है,
1: बिल्कुल ऐसे
2: आपके पास कोई हक नहीं है कि आप किसी को जज करो। हाँ, अगर आपके पास नॉलेज है, आपके पास एक्सपीरियंस है, आप किसी को एनालाइज कर सकते हो तो करो, कौन रोकता है। हमारे पाकिस्तान में ना एक लोगों की जहनीयत ऐसी बन चुकी है कि जब बच्चा 5 साल का होता है ना उसके बाद ही उसकी काउंसलिंग की जाती है, उससे पहले उसको किसी खाते में लिखा ही नहीं जाता। जब बच्चा स्कूल गोइंग होता है ना तभी उसकी काउंसलिंग की जाती है कि अब आपने ये नहीं करना, अब आपने वो, हालांकि वो कहते हैं ना कहावत है कि बच्चा माँ के पेट से ही पहचाना जाता है, तो अगर वो माँ के पेट से पहचाने जा रहे हैं तो आप उसकी ग्रोथ उस हिसाब से करो, उस हिसाब से उसको डील करो, उसको जैसा आप चाहते हो आपको उस हिसाब का उसको क्या नाम है माहौल दो ताकि वो उस पर अच्छे से डील कर सके लोगों से, तो जब वो स्कूल गोइंग हो पता चले कि हाँ वो कुछ कर सकता है, उसको उसी उम्र में पता लग जाना चाहिए कि हाँ भाई मैं ये कर सकता हूँ।
1: बिल्कुल आपने सही कहा, और ये बचपन की वो उम्र बड़ी अंडरस्टैंडिंग की उम्र होती है, मैं ये समझता हूँ। और मुझे अब तक याद है कि जब मैं स्कूल गया था तो स्कूल की उम्र से पहले मुझे बहुत सी चीज़ें अभी भी याद हैं, मुझे बहुत सी आदत अभी भी याद हैं। और मुझे याद है कि मैं बाहर खेल रहा था ग्राउंड में और मैंने किसी से गाली सीख ली थी, मैंने वो घर में आके निकाल दी, तो मेरे वालिद साहब ने जो मुझे ज़िंदगी में एक दफ़ा ही मारा था वो उस टाइम मारा था। उसके बाद ऐसा बिहेवियर में वो मेरे चेंज आ गया ना कि ज़िंदगी में गाली बहुत ज़्यादा अजीब लगती है, ऐसा महसूस होता है कि गाली तो दुनिया की सबसे बुरी तरीन चीज़ है। तो ये होता है कि जब आप स्कूल से पहले की जो आपकी उम्र होती है उसमें जो आप कुछ सीखते हैं वो आपको पूरी ज़िंदगी के लिए एक रोड मैप बता देता है कि आपने ज़िंदगी को ऐसे लेके चलना है। इसी के साथ हमारा प्रोग्राम इख्तितामी मराहिल पे चलता है और हम केवान से दरख्वास्त करेंगे कि फ़ाइनल अगर आप एक छोटा सा कोई पैगाम हमारे सामीन को देना चाहें। आपने बहुत अच्छी बात की और एक लफ्ज़ में ही आपने अपने मौजू को मुकम्मल किया। दरगुजर करना सीखें, ज़िंदगी बहुत खूबसूरत है, खूबसूरत पहलुओं को देखें। आपके पास आपकी फैमिली है, आपके पास आपके चाहने वाले हैं, तो आप यकीन माने आपको कोई वीगो डाले या कोई लग्जरी गाड़ी या कोई 10-15 प्लॉट्स और इन सब चीज़ों की ज़रूरत नहीं है। आपके पास आपकी सबसे बड़ी नेमत आपकी माँ है, आपके पास आपकी सबसे बड़ी नेमत आपके घर वाले हैं, उनसे सुकून हासिल करना सीखें। और उनके जाने के बाद यकीन माने आप जो अकेलापन महसूस करेंगे वो कभी आपको ये वीगो डाले और ये लग्जरी लाइफ कभी आपको वो आपकी जगह पूरी नहीं कर सकते। तो अपने रिश्तों को वक्त दीजिए, उनके साथ वक्त गुजारिए और ज़िंदगी को बेहतर अंदाज में लेके चलिए। हमेशा अपनी ज़ात के लिए बेहतरी का काम कीजिए, अपने मुआशरे के लिए बेहतर काम कीजिए, उनके हक में काम कीजिए, अपनी ज़ात के लिए, अपनी फैमिली के लिए राह हक देखें और राह हक दिखाएं और उस पर चलें। इसी के साथ अपने मेज़बान अली हसन को दीजिए इजाज़त। उम्मीद है कि नए नेक्स्ट एपिसोड में मुलाकात होगी इंशाल्लाह। मिलते हैं अपने नेक्स्ट एपिसोड में, तब तक के लिए।